0: एयालीगे प्रमो हेरी अप्लो मुजीनारो अनुचानी दिमु अंजनला फोन अथे ये फ्रेद फ्रेकु चो इनामा ओनी दिबे केयाली फ्रेलुमे तदुचा थुचा अंगे पार्टी अकु खुथे बुइनो अति तानी दिलु तत्या कु फोन हेनामा सिंगिनी दि नतुदो खुदिया खाली सीयिनो प्रमो ना फ्रेना चबु हेरी अप्लो मुजीनारो अनुचानी दि सापे खाली सी तुदो तफि तमे अप्लो मु खाली सेयिनो अमे प्लो चिका खे सियानी दु फुन हिनमा सिंगि नि दु के एस सी सी खु चो अले उआव सान मि यिना रो अले छे ज्यानी दु ऑगस्ट ले अंगे सुशी नो दिल्यानी ग्या दु से फुइना रो खुन्या खु चो से अंगे अनु चाका खे सियानी दु फुन थ तफि तमे अप्लो मु खाली यिनो एसीतरी तरा मे प्लो चिका खे सियानी दु फुन हिनमा सिंगि नि दु अले मे मा मे ज्यानी दु खौसी खाली यिनो प्रेपरेटरी नि दु खाली सी यिना मा खुन्या फ्रेना चेपू सीना फ्रमो अप्लो मु सीना अबे क्या नो थो अजे नि दु खाली अनु छा नि दु फुइना रो मोसु मु से नि दु फुन डोपु सु फु अप्लो मु सीना रो अहे नि जी फुइना ब्रे के एस सी सी अप्लो मु यी नामा के आ ली के को ले पतरी नि अन्ये ले मे नि दु उपदे अन्ये ले मे नि दु तो क्ल्या तफि तमे अन्ये ये नु मे थे तरी दरा नि दे अप्लो मु तकु फुइना रो खुन्या के आ ली के अप्ले को अशि खे लेपतरी निदी अन्ये काउसी आईसी नमा ओलियानी दुबे केएससीसी अप्लोमु फुने हेनमा सिंगि निदिना तरीते क्या पुइना ब्रे अलिमे फि बेनिका दु क्लिमेक्स फो पाउ पीडीएफ ड्रो अप्लोमु यिनो अदिता निदिलु शियु असी द सो खाले अरिका यिन हेसु थिलु बेसिपा अलि ह्या शापानी दु मक्वेवी दु म्याइवी मु ट्वेमा डो खाले क्लिमेक्स फो एमआई 17 यिनो पाउ वी मु PDF draw upload mu si na ro asapa beni kya de phwin na ro ajita ni kya de lu shi yu si tema de dia kno de ma si phun no phrelu mi si de pro chini de anye khui ng na ro de lu thini de na bre be tatri ku ina ma ameni de be september le anye ni shi phun no the phrelu mi si de plot chini de anye khui ng na magwe federal union apply ku ashu khe khui upload mu si na ro ame plot chini de lu phun no hin ma singi ni de तद्रि गुइनामा ठीके अदुखु दुवाले शिलायिना रो अथ्याफमो ताहिबेनी दु फुनो अथ अलेपोत्री नीति पाउ पीडीएफ ड्रो अप्लोमु दत्याखु येबो कु छैयिना रो अदैयाली प्लोनी दु देसातेपा अरि क्यासी फुइना ब्रे अथुनो ठीके प्लोजु प्रचाखु दु मनवन खाइ तैयिना रो अजितानी गतिलु शियु रु असित सो खाली फुनो अथ अप्लेगु अशु के मक्वेवी दु प्रचाखु दु डाटा ये थुनसो यिना रो अदिता पुनी ग्या दु तेमा कनो तेमासी फुन हिनमा सिंगिनि थे तपयापो एनर्जी प्रचाखुमा पो प्रचाखुदु डाटा जोवेसो ततको तके बेनिजे अन्य प्रचाखुदु उजिमोना मग्वे युने ने प्रे प्रे प्रचाखुदु उचिन वे माउसी ना रो अथ्या हिबेता जिए जिरिनि दि ना ब्रे अथनु पाउफिमु पीडीएफ तत्याखु येबो नखा ना रो अथ्या हिबे बुदिरि तानिकादु फुन अथ ठीके ब्लॉक जे प्रचार कुरु मनवे खाइतना डाटा ये थुनसो सी ना रो अच्छा जे डिरे हिपेता नी दु थ जाव कुनी कैटी तत्री सी फुइना ब्रे खोंया तशा तेपा अप्लो मुसी उप्लो अचे छापा नी दु फुइना रो प्रमे जे फु क्लेमे अप्लो मुसी को सपोर्ट यिनो एसीमे पि बेनी जा दु फुनो अथ तपहिया क्लेमे अप्लो मुसी अक्लामे खाली सी यिनो असापा पहिया पुनी दु फुना पा दसो थिलु नी दु फुइ हेनमा सिंगि नी दिना तरी ते क्या यिना ब्रे ညချီကီ နာမာ အပေ စင်နာ လိမေတာ တနိ ဒီ တခု ဖြစ်ဘု အညေ အစီလေး ဂျူနိ လူလူ စင်နာမာ အိုကီယာနိ ဒု ဖွင့်နာ ရော တပိုင် ခု အထူလနိ ဒီ လေးဆော့ ပလနိ ဒီ တခု ဖြစ်ဘု စင်နာ အလိမေချီနိ ဒီ တခု ဖြစ်ဘု ဒေါ်ဆု ခလေး တခု ဖွန အမေရိကန် ချီကီ နာ ရော မြန်မာ မီဒီယာ ပဟ्या ပုန်နိ ဒီ အရိ ယာယင် ဟစ်
1: မိဘပြည်သူ များ ရှင် ရှင်စိမ့်စိမ့် တက်တန် မှတ်တရား စာအုပ် ထွက်ပါပြီ ဒီ နေ့ ဥတော်လည်ရေး မှာ ကြားဆုံးခဲ့ရတဲ့ တမိငယ် လေးရဲ့ ရှင်သန် နေစဲ တင်ငယ်ချင်း တွေ စုပြီး စာအုပ်ရောင်းချလို့ရတဲ့ငွေအလုံးနဲ့ဂျာကာလာပညာသင်ကြားရေးမှာလိုအပ်တဲ့စစ်ပေးဆောင်မူလာတဲ့စာသင်ကျောင်းလေးတစ်ချောင်းကိုတမီးနယ်မဲနဲ့စောက်လုံလူတန်းသွားကြပါမယ်။ဒီစာအုပ်ထဲမှာတမီးကလေးရဲ့မိရင်းဖာရင်ဒေါ်ရင်းတွေအပြင်ကုလသမဂ္ဂဆိုင်ရာမြန်မာတန်မတ်ကြီးအင်းစိန်ထောင်နိုင်ငံရေးကျင်းသားစာအုပ်တွေဘန်ကောက်တက္ကသိုလ်တန်းဖော်ပြည်တွင်းပြည်ပတော်တွေကစာရေးဆရာအပြားဆရာများမှပါ ောင်ဆုံးဂျပန်အယ်ဘန်တို့ပါရှိပြီးစာဟုတ်တန်ဖိုးအနေနဲ့ကတော့ USD 10 ဒေါ်လာတက်မှတ်ထားပါတယ်။အွန်လိုင်းကမာယူအားပေးလူသူတွေအနေနဲ့ကတော့က အပြားစရာဆုံးဝီ